0: यस एवरीबडी, तो क्या सोचा आपने कि आप किसके बारे में ज्यादा सोचते हैं? आई मीन सोचते नहीं है, फैसला करते वक्त आप अपने दिल की सुनते हैं या फिर अपने दिमाग की सुनते हैं या आप हमेशा अपने दिल की सुनते हैं? अच्छा, कभी कभी ना आप बड़ी एक मुश्किल जरूरत हाल से भी गुजर रहे होते हैं जहां आपका दिल और दिमाग आपको मैसेज तो दोनों दे रहा होता है लेकिन दोनों के मैसेजेस बड़े ऑपोजिट होते हैं और वहां पर आप बड़े परेशान हो जाते हैं कि जी करें तो करें क्या। अच्छा, फैसले हमारे पास बहुत सारे होते हैं हमारी जिंदगी में जो हमें लेने पड़ते हैं। अक्सर औकात कुछ फैसलों को लेकर हम बड़े परेशान होते हैं, कुछ फैसलों को लेकर हम एक्साइटेड होते हैं, फिर कभी कभी हम ये भी सोच रहे होते हैं कि ये फैसला जो है वो कहीं गलत फैसला ना हो जाए, यार ये करें या ना करें। तो अक्सर औकात ऐसा भी होता है कि हम इस सिचुएशन से भी गुजर रहे होते हैं जहां पर हम फैसला करते वक्त ना बड़े परेशान हो जाते हैं और समझ नहीं पा रहे होते कि करें तो क्या करें। तो कभी आप भी गुजरे हैं इस सिचुएशन से? खैर, हमारे सवाल का जवाब दीजिए क्योंकि हम आपके साथ मौजूद हैं। फिलहाल हम जा रहे हैं ब्रेक की जाने पर, आते हैं वापस ट्रैक के साथ।
1: It's 12:15 PM. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
2: خالص اجزا بھروسے مند شفا شوابے سنگل ریمیڈیز قدرت کے بہترین اجزا سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شوابے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
3: کبھی سوچا ہے کہ اب جنگ کی صورت کیا ہے اب جنگ میدان جنگ میں نہیں ہمارے ذہنوں میں لڑی جا رہی ہے اب دشمن کی گولیاں بارود نہیں معلومات ہیں اور نشانہ ہم سب ریاست مخالف طاقتیں ہمارے گھروں کے دروازے تک پہنچ چکی ہیں ٹیکنالوجی اور انٹرنیٹ کے پردے میں دشمن چھپا بیٹھا ہے وہ ڈھونڈتا ہے کمزور لمحے بے روزگار نوجوان ضرورت مند خاندان پھر ان کے سامنے بچھاتا ہے خواب بڑی نوکری تیز دولت بیرون ملک سفر اور پھر کبھی رپورٹر کی صورت میں کبھی این جی او ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں جن سے بدامنی خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے آپ کی تصویریں پہچان فون سب کچھ خطرے میں ڈال دیتا ہے تو یاد رکھیے کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے کوئی مشکوک چیز کال یا پیشکش ہو فوراً رپورٹ کیجیے حساس مقامات بس اپنے ادارے تک رکھیے کیونکہ ہر لفظ ہر کلک ہر تصویر یا تو حفاظت ہے یا خطرہ فیصلہ آپ کے ہاتھ میں ہے
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا گلی محلوں میں صفائی کا خاص خیال رکھیں کہیں پر پانی کھڑا نہ ہونے دیں ڈینگی جان لیوا مرض ہے علاج سے بہتر احتیاط ہے دس پبلک سروس میسج از براٹ ٹو یو بائی ایف ایم 100 ایف ایم 100 لائک اس آن فیس بک ڈاٹ کام سلیش ایف ایم 24/7/365 ایف ایم 24/7/365

0: तो ट्रैक एंजॉय कर लिया है, पर रशीद खान ने कह दिया है कि जब वो किसी बात की कमिटमेंट कर लेते हैं तो फिर वो अपने आप की भी नहीं सुनते हैं, और आज ये बता दिया उन्होंने भाई हमारे तमाम लिसनर्स को भी। तो भाई रशीद खान और लुकवर्ल्ड कहती हैं कि ये लोग अपने दिल की ज्यादा सुनते हैं और दिमाग की कम सुनते हैं, यानी कि दिल इम्पोर्टेंट ज्यादा है, दिमाग से भी ज्यादा इम्पोर्टेंट है, क्योंकि दिल आपको एक अलग सिग्नल दे रहा होता है और आपका ब्रेन आपको अलग सिग्नल दे रहा होता है। बहुत कम चीजों में ऐसा इत्तेफाक होता है कि दिमाग और दिल दोनों ही एक ही चीज को कह रहे होते हैं, लेकिन वैसे ये बात है, दिल क्योंकि जो है वो इमोशंस को रिप्रेजेंट करता है, लेकिन डिसीजन मेकिंग में असल ब्रेन करता है। इंटरेस्टिंग बात यह है कि हार्ट सेज वाली फीलिंग रियल होती है मगर फाइनल प्रोसेसिंग ब्रेन में होती है, यानी कि हम सोचते रहे होते हैं कि हाँ हमारा दिल ये कह रहा है, और दिल हमारा जो है बहुत इमोशनली चीजों को सोचता है, लेकिन इन दी एंड क्या करना है क्या नहीं करना ये आपका ब्रेन ही आपको बता रहा होता है। कभी दिल हमें बताता है कि मुझे ये चीज चाहिए, जबकि दिमाग पूछता है कि क्या मेरे लिए ये चीज अच्छी भी है या नहीं। तो ये हकीकत है कि अगर हम वाकई में इन दोनों चीजों को जरा कैलकुलेट या वैल्यूएट करके देखें तो दिल और दिमाग हमारे अलग अलग बातें कर रहे होते हैं, क्योंकि दिल जो है वो हमारे इमोशनली बड़ा मासूम होता है और वो ज्यादा जो है वो जल्दी नरम पड़ जाता है, जबकि दिमाग जो है ना वो चीजों को सही से देख भाल के आपसे सवाल पूछता है कि आप इंटरेस्टेड हो कि नहीं, या क्या ये फैसला सही है या नहीं। लेकिन भाई हम अपने लिसनर से जान रहे हैं कि आपकी नजर में सही जवाब क्या है, आप अपने दिल की सुनते हैं दिमाग की, हमें जरूर बताएं आरजे फातिमा खान के ऑफिशियल फेसबुक पेज पर या फिर 3636 पर मैसेज करके बताएं। हम आपके मैसेज का इंतजार कर रहे हैं, ब्रेक आ गया है उसकी जानब चलते हैं और आते हैं वापस ब्रेक के बाद।
1: इट्स 12:45 PM दिस टाइम चेक इज ब्रॉट टू यू बाय Phoenix Batteries.
2: Phoenix laga aur bhul ja. Phoenix laga aur bhul ja.
3: Pakistan samet duniya bhar mein bahut si auraton ko mali, jismani, zehni aur jinsi gharelu tashaddud ka samna karna pad raha hai. Chahe aap kisi ke shohar, walid, bhai ya bete ho, apna stress aur fikr ko apni biwi, beti, behan ya walida par hargiz na nikale. Hukumat e Pakistan ne gharelu tashaddud ka nishana banne wali auraton ke liye khususi helpline 1099 ke sath helpline 1099 app ka aagaz kiya hai taaki hamare idare unki bharpoor madad kar sake. Agar aap ya aapke janne wale gharelu tashaddud ka shikar hain to fauri taur par helpline 1099 app ko Google Play Store aur Apple Store se download kare. होम स्क्रीन पर अपना नाम, फोन नंबर और शनाख्ती कार्ड नंबर दर्ज करके साइन अप करें। हंगामी हालात की सूरत में जहां आपकी या किसी की जान खतरे में हो, लाल बटन का इस्तेमाल करें, जिससे मुतल्लिका इदारे आपकी मदद के लिए फौरी हरकत में आ जाएंगे। तफसीली शिकायत के लिए सब्स बटन का इस्तेमाल करें, जिसमें आप तहरीरी शिकायत के साथ वीडियो, तस्वीर और ऑडियो सबूत भी जमा कर सकते हैं। याद रखिए, घरेलू तशद्दुद कानूनन जुर्म है और हम सबको मिलकर इसे रोकना है। तशद्दुद से तहफ्फुज आपका हक है। वजारते इंसानी हुकूक, हुकूमते पाकिस्तान।
1: मुफाद आम्मा के लिए पैगाम हुकूमते पाकिस्तान और FM 100 कराची की जानिब से पेश किया गया।
4: 100 FM।
5: Hi friends, I'm Mikal Zulfikar and today I'm not speaking to you as a public figure but as someone who cares about your future. We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
1: ये पैगाम हुकूमत पाकिस्तान की जानिब से पेश किया गया।
6: पाकिस्तान में व्हाट्सएप हैकिंग के वाकयात में खतरनाक हद तक इजाफा हो चुका है। रोजाना आम शहरी, बुजुर्ग, खवातीन, तुलबा और कारोबार से वाबस्ता अफराद अपने व्हाट्सएप अकाउंट से महरूम हो रहे हैं। इस वीडियो में हम आपको दो अहम बातों पर रहनुमाई फराहम करेंगे। अगर आपका व्हाट्सएप हैक हो चुका है तो इसे वापस कैसे हासिल किया जा सकता है और मुस्तकबिल में व्हाट्सएप को दोबारा हैक होने से कैसे महफूज रखा जा सकता है। आइए देखते हैं व्हाट्सएप हैक कैसे होता है। पाकिस्तान में आमतौर पर व्हाट्सएप हैकिंग के लिए इस्तेमाल किए जाने वाले तरीके। आपको व्हाट्सएप या किसी کرنے والے کے نام سے پیغام آتا ہے کہ آپ کا اکاؤنٹ ویریفائی کرنا ہے یا یہ 6 ہندسوں کا کوڈ بھیج دیں۔ بعض اوقات یہ پیغام کسی دوست یا رشتے دار کے نمبر سے آتا ہے جس کا اکاؤنٹ پہلے ہی سے ہیک ہو چکا ہوتا ہے۔ لوگ لا علمی یا جلدی میں 6 ہندسوں کا تصدیقی کوڈ شیئر کر دیتے ہیں۔ بس اسی ایک غلطی سے ہیکر آپ کے واٹس ایپ کا مکمل کنٹرول حاصل کر لیتا ہے۔ یاد رکھیں، واٹس ایپ کا تصدیقی کوڈ کبھی بھی کسی کے ساتھ شیئر نہیں کیا جاتا، نہ واٹس ایپ خود مانگتا ہے، نہ کوئی ادارہ اور نہ کوئی دوست۔ اگر آپ کا واٹس ایپ ہیک ہو جائے تو فوراً کیا اقدامات اٹھانے چاہیے؟ اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو گھبرائے نہیں، اپنے موبائل فون سے واٹس ایپ ڈیلیٹ کریں اور دوبارہ انسٹال کریں۔ ساتھ ہی اپنے دوستوں اور خاندان کو کسی اور نمبر سے اطلاع دیں کہ اگر آپ کے نام سے کوئی مشکوک پیغام آئے تو اس پر ہرگز یقین نہ کریں۔ اپنا وہی موبائل نمبر درج کریں جو واٹس ایپ پر رجسٹرڈ تھا۔ واٹس ایپ آپ کو ایس ایم ایس یا کال کے ذریعے 6 ہندسوں کا تصدیقی کوڈ بھیجے گا۔ یہ کوڈ درج کریں۔ زیادہ تر کیسز میں اسی مرحلے پر ہیکر کی رسائی ختم ہو جاتی ہے، کیونکہ واٹس ایپ ایک وقت میں صرف ایک ڈیوائس کو اجازت دیتا ہے۔ اگر تصدیقی کوڈ نہ آ رہا ہو یا پن لگا دیا گیا ہو، اگر ہیکر نے آپ کے اکاؤنٹ پر ٹو اسٹیپ ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے، واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کریں۔ 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے، لیکن صرف اسی نمبر پر۔ اس دوران یہ باتیں لازمی یاد رکھیں: سم کارڈ اپنے پاس اور فال رکھیں، نمبر بند یا سسپینڈ نہ ہونے دیں، واٹس ایپ بار بار انسٹال نہ کریں، ای میل کے بغیر اکاؤنٹ فال۔ اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں، واٹس ایپ پھر بھی 7 دن بعد آپ کا اکاؤنٹ فال کر دیتا ہے، بشرطیے کہ سم کارڈ آپ کے پاس ہو۔ سم کارڈ سب سے اہم ہے۔ اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں۔ رابطوں کو فوری اطلاع دیں۔ اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں: میرا واٹس ایپ ہیک ہو گیا تھا، براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں۔ اس سے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں۔ اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے۔ ٹو اسٹیپ ویریفیکیشن لازمی فالو کریں۔ سیٹنگز، اکاؤنٹ، ٹو اسٹیپ ویریفیکیشن، یا ایک 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو۔ ای میل ایڈریس ضرور شامل کریں۔ ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے، اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے، ہیکنگ کے امکانات کم ہو جاتے ہیں۔ تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں، چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو۔ کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے۔ جعلی لنکس اور آفر سے بچیں۔ مفت انٹرنیٹ، انعامات، سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں۔ ایسے لنکس پر کلک نہ کریں۔ واٹس ایپ لنک ڈیوائسز چیک کریں۔ سیٹنگز، لنک ڈیوائسز، اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاگ آؤٹ کریں۔ فون لاک اور بایو میٹرک استعمال کریں۔ اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا۔ پن، فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں۔ یاد رکھیں، واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں، بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے۔ تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں، اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں۔
4: یہ مفاد عامہ کا پیغام آپ تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے۔
7: FM 247 365

0: अस्सलाम वालेकुम पाकिस्तान। मेरा नाम है नदीम अख्तर और प्यार से आप लोग मुझे कहते हो एन एस सोनियो। स्लीपलेस नाइट में मैं हूं आपके साथ, आपका और मेरा साथ है जनाब तीन बजे तक। और तीन बजे तक आज सजाएंगे महफिल कुछ शेर व शायरी की। कुछ सुनेंगे प्यारी प्यारी सी मधुर सी गजलें, कुछ बात करेंगे दिल की। और आपको पता ही है कि आज के शो में कोई टॉपिक नहीं होता, हम सिर्फ और सिर्फ दिल की बात करते हैं। और जब दिल की बात करें तो फिर मोहब्बत आ जाती है, और जब मोहब्बत की बात करें तो शायरी आ जाती है। दिल भी अजीब चीज है जनाब, कुछ के दिल जो हैं वो गमों से चूर होते हैं, कुछ के दिल जो हैं शादो आबाद होते हैं, मोहब्बत के लिहाज से कह रहा हूं मैं। और कुछ के दिलों में कुछ भी नहीं होता, कुछ के दिलों में बहुत कुछ होता है। हर एक पर दिल आ जाता है भाई, जो हसीन चेहरा देखा हाय गया दिल। खैर जी, ये सिलसिला एक तो रहेगा ही, मगर आज का शो जो है वो कुछ खास है। जो मेरे फेसबुक पर मेरे प्यारे प्यारे से दोस्त अहबाब हैं, जो मेरे लिसनर्स हैं, उनको तो ये मालूम हो ही चुका होगा, और मैं कल के शो में भी आपको बता चुका हूं, आज हमारे एक गेस्ट होंगे। गेस्ट ऐसे हैं जनाब के नौजवान नस्ल के एक बहुत जबरदस्त किस्म के अदीब हैं। खिताब अपने आप को दिया है आवारा अदीब। खूब खिताब है जनाब, ये तखल्लुस कह लें या खिताब कह लीजिए। मौसूफ अदीब भी हैं, राइटर भी हैं, एक्टर भी हैं जनाब, और शायरी भी करते हैं। बात करने का ढंग आता है वैसे इन लोगों को, एक ही सतर में एक ही जुमले में दिल की तमाम बातें जो हैं वो कर देते हैं। खैर, आपको ज्यादा इंतजार नहीं करवाएंगे जनाब, मुलाकात आपकी करवाएंगे हमारे बहुत ही प्यारे मोहतरम दोस्त अदीब राइटर एक्टर जनाब जिशान कमर साहब। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम।
0: सर माइक के करीब आ जाइए।
1: जी जी।
0: बिल्कुल। और हमारे सत्तार भाई जो हैं, अब बोलिएगा कुछ, जरा माइक को जरा टेस्ट कर लें हम।
1: वालेकुम।
0: हाँ जी, हमारे सत्तार भाई को हमने बुलाया है, माइक जो है वो अब बोलिएगा जरा कुछ।
2: वालेकुम।
0: हाँ जी बिल्कुल, हो गया जनाब सत्तार भाई, दुरुस्त हो गया सब। फेडर जो है वो इधर उधर के इधर उधर होते रहते हैं, आपने गलत छेड़ दिया। जी एक बार फिर बहुत माजरत के साथ अस्सलाम वालेकुम जिशान भाई, कैसे हैं आप?
1: वालेकुम सलाम रहीम भाई, आप बताएं कैसे हैं आप?
0: अल्लाह का शुक्र है जिशान भाई, बहुत बहुत शुक्रिया सबसे पहले। तो आपकी तशरीफ आवरी का बहुत बहुत शुक्रिया। और आज हमारे शो में आपने रौनक बख्शी है, बहुत बहुत शुक्रिया अगेन अगेन अगेन।
1: आपका बहुत शुक्रिया, आपने मुझे इनवाइट किया, एफएम 100 का बहुत शुक्रिया।
0: अच्छा मैं आपको आपको एक और बड़ी मजे की बात बताता हूँ शरण भाई, कि मेरे इस शो में बहुत, मतलब ये आप फर्स्ट गेस्ट हैं इस वाले शो में। अच्छा। इस पैटर्न पे जो शो हो रहा है, तो इसमें मतलब ये कि मैंने जैसा कि शो के आगाज में बताया कि गजलें होती हैं, पसंदीदा इंतखाब होते हैं
1: जी।
0: तो सबसे पहले खैर ये बातें तो छोड़ें, आप ये बताइए कि ये अदब जो है ये कब सीखा आपने? बचपन से ही अदब वाले थे आप?
1: नहीं, इसका किस्सा भी जरा आवारगी से ही जुड़ा हुआ है। असल में मेरे जो नाना थे और दादा, वो बहुत ही मुख्तलिफ शख्सियत के मालिक थे दोनों। मेरे नाना जो थे वो इंग्लिश के टीचर थे, और कराची पोर्टरथ स्कूल में पढ़ाते थे वो इंग्लिश। और दादा जो थे वो एक समाजी तौर पे समाजी शख्सियत थे, एक तरह से
0: समाजी कारकुन,
1: समाजी तौर पे सियासी तौर पे थोड़ा सा उनको जाना पहचाना जाता था।
0: अच्छा,
1: अब मैं क्योंकि सबसे बड़ा ग्रैंडसन, सबसे बड़ा पोता होने का एजाज मुझे उस घर में मिला, तो दोनों की जो परवरिश रही बड़ी अलग सी रही। जब मैं दादा के साथ वो रहमत चौकी चौरंगी औरंगेट टाउन में मेरी पैदाइश हुई थी
0: जी।
1: और अब तो खैर मैं नॉर्थ दादाबाद में रहता हूँ, तो उस वक्त का जो दौर था उसमें जब मैं दादा के साथ उनकी लाठी पकड़ के उनकी चौरंगी गलियां घूमा करता था और समाजी चीजें देखा करता था, तो वो الگ نوعیت کی تھی, اور جب میری نانا سے ملاقات ہوتی تھی تو وہ ایک بند کمرے میں بیٹھے کتابوں کی دنیا میں گم, اور احساس اور فلسفہ اور اس پر ہماری بات چیت, وہ مجھے اکثر وہ چیزیں جو ہے نا سمجھ لیں چائے کا کپ گھونٹ لیتے ہوئے کوئی بات بتا دی, بیٹھے بیٹھے پان کھاتے ہوئے کوئی مصرع سنا دیا یا کوئی بات ہو گئی ایسی, اور اس کے برعکس جب دادا کے ساتھ ہم نکلے تو وہاں چائے کے ہوٹل میں بیٹھنا, وہ چورنگیوں پہ جو مجمع لگتا تھا وہاں کھڑے ہونا, ان کے ساتھ جو ہے وہ سمجھ لیں وہ لیڈ کرتے تھے, تو وہ دونوں کی شخصیت جب ملی تو میرے اندر ایک آوارہ بھی پیدا ہوا اور ساتھ میں ایک ادیب بھی پیدا ہو گیا.
0: ارے واہ,
1: یہ تھوڑا سا میں نے آپ کو اس لیے بتایا کہ لوگ اور گرینڈ پیرنٹس کا جو ہوتا ہے نا اس سے آپ کا تعلق جو ہوتا ہے, جو خیر آج کل آپ کو کم شاید دیکھنے کو ملے یا اس طرح کی سیٹنگ نہیں ہوتی جو پہلے ہمارے دور میں ہوا کرتی تھی, تو اس کا بڑا گہرا اثر رہا ہے ان سب چیزوں.
0: اصل میں ویسے تو اگر یہ کہا جائے کہ بھائی آوارہ ادیب, تو آوارہ کو جو ہے وہ آوارہ گردی سے جو ہے وہ ملا دیا جاتا ہے کہ آوارہ گرد کیا کیا کرتے ہیں, مگر آپ نے جو تشریح کی ہے آوارگی کی, اس طرح کی آوارگی جو ہے وہ ایک ادیب میں ہی آتی ہے جو زمانہ شناس ہو, جس کو معاشرے کا پتا ہو کہ کون کیا کھا رہا ہے, کیوں کھا رہا ہے, کیسے کھا رہا ہے, کون کیا پہن رہا ہے, کیسے پہن رہا ہے, کیوں پہن رہا ہے, کون محبت میں گرفتار ہے, کون اپنی پریشانی میں گرفتار ہے. تو یہ آوارگی بیسکلی آپ نے اپنائی اور پھر آپ بن گئے ادیب.
1: تو پڑھائی جہاں تک رہی ایک سلسلہ رہا, میں نے ایم فل کیا یورپ میں اسٹڈیز میں, میتھ کمیونیکیشن میں ماسٹرز کیا, اور اس کے علاوہ میں بھی ذرا سوشل بہت زیادہ تھا, سوشل کے ساتھ ساتھ پڑھائی تو اپنی جگہ پہ تھی, لیکن وہ چائے کا ہوٹل جو ہے نا میرے خیال میں ندیم بھائی اس سے اچھی درسگاہ مجھے نہیں ملی. اب لوگ شاید اس بات پر کہیں گے یار آپ درسگاہ بنا رہے ہیں چائے کے ہوٹل کو.
0: اچھا میں آپ کو اس بات کے حوالے سے میں اپنے شو میں کئی دفعہ یہ بات کر چکا ہوں کہ چائے کے ہوٹل جو ہیں وہ پورے پاکستان میں اگر سب سے زیادہ کہیں آباد ہیں تو وہ کراچی
1: میں,
0: اور رات کے کیا بلکہ آپ فجر سے پہلے تک دیکھیں لوگ بیٹھے ہوتے ہیں اور گپے مار رہے ہوتے ہیں. لیکن یہ اب کے جو کلچر ہے چائے کے ہوٹل کا, اور آج سے اگر ہم 20-30-40 سال پہلے چلے جائیں تو چائے کے ہوٹل کا جو کلچر تھا, جو کیفے کا کلچر تھا, جو ہم نے بھی سنا ہوا
1: جی,
0: وہ بہت ڈفرنٹ تھا.
1: ڈفرنٹ,
0: جتنے بھی لٹریٹڈ لوگ تھے, اسکالرس تھے, ادیب تھے, شاعر تھے اور افسانہ نگار تھے, ان کا کام یہ ہوتا تھا کہ چائے والے ہوٹل پر جا کر بیٹھ, اور ان کی ایک محفل جمتی تھی, اور اس محفل میں جو ہے وہ باتیں بڑی مزیدار قسم کی ہوتی تھیں, اور ایسی کہ اگر کوئی عام انسان ان کے بیچ میں بیٹھ جائے تو کچھ نہ کچھ سیکھ گئی.
1: بالکل صحیح.
0: تو آپ میرے خیال ہے اس وقت کے چائے کے حوالے سے بات کر رہے ہیں. میں اس وجہ سے یہ بات کلیئر کی کہ اب یہ وہ والے چائے والے ہوٹل کی بات نہیں کر رہے جہاں پر لوڈو کھیل رہے ہیں, تاش کھیلی جا رہی ہے, چائے کا دور چل رہا ہے. تو یہ ایک بہت خوبصورت میں یہ سمجھتا ہوں کہ ایک پہلے ایک
1: ثقافت کلچر
0: کہہ لیں. اچھا اس حوالے سے میں آپ کو ایک بات بھی بتاتا ہوں, کیونکہ میرے سامعین کو تو پتہ ہی ہے, شاید آپ کو یہ بات نہیں معلوم ہو کہ مطلب یہ میرے لیے بہت قابل فخر بات ہے کہ میرے والد محترم جو ہیں وہ پاکستان کے لیجنڈ لیونگ لیجنڈ سنگر ہیں جاوید اختر صاحب.
1: زبردست.
0: تو پشاور سے تعلق ہے, اور وہ ان سے جو باتیں سنی ہوئی ہیں کہ پشاور میں ایک کیفے ہوتا تھا جہاں پر ان کی دوستی احمد فراز صاحب کے ساتھ بہت اچھی تھی, اللہ تعالیٰ ان کو جنت الفردوس میں بلند مقام عطا فرمائے, فیض صاحب کی صحبت میں رہے وہ, اور یہ ان سے سنا ہوا ہے کہ

0: वेलकम बैक है एन ए सुनियो आप सबको, मेरा नाम है नदीम अख्तर और प्यार से आप लोग मुझे कहते हो एन ए सुनियो। हमारे साथ हमारे गेस्ट मौजूद हैं जीशान कमर साहब, राइटर हैं, अदीब हैं, एक्टर हैं माशाल्लाह से, और अभी इनका एक नॉवल लॉन्च हुआ है माजी के नाम से, जरूर पढ़िएगा। अच्छा भाई, हमारे तारिक अब्बास साहब, जीशान भाई अगर इजाजत हो इनके चंद आशार जो है लोगों की समाधों तक पहुंचाएं हम, तो तारिक भाई का शेर है उन्होंने जो भेजा, उनका इंतखाब वो आप तक पहुंचाते हैं। कहते हैं जो तेरी जुस्तुजू ने छोड़ दिया उसका नेमल बदल तू भी नहीं, तेरे होते भी सब खराब ही था और फिर आजकल तो तू भी नहीं। ऐ शगुफों में रंग भरते शख्स इस उदासी का हल तो तू भी नहीं। और एक और शेर, मुमकिन है अब्रे रहमत यजदा बरस पड़े जुल्फों की छांव डाल, बड़ी तेज धूप है। बड़ा ही रोमांटिक किस्म के आशार है भाई,
1: जबरदस्त
0: और बहुत आला, बहुत आला। अच्छे लगे आपको
1: जी?
0: कुछ याद तो नहीं आया ना?
1: नहीं।
0: चले अच्छी बात है। अच्छा जनाब, मैसेजेस कर रहे हैं आप KHI स्पेस, आपका नाम, आपका मैसेज उसको सेंड कर रहे हैं आप 3636 पर, और जिंदगी साथ है। हाय जिंदगी कह रही है कि जिशान का सॉन्ग माजी देखा सुना जबरदस्त था। जिशान साहब
1: शुक्रिया, बहुत शुक्रिया।
0: और जिंदगी कहती है कि जिशान सर की बातों से माजी से
1: मिलना पड़ेगा,
0: मिलना पड़ेगा। कुछ
1: झलकियां देखी
0: हैं आपने अपने अशार खूब पढ़े हैं। वाह भाई वाह, ये मुझे गाए मेरे अशार।
1: अच्छा।
0: मेरी तारीफ हो रही है।
1: फिर भी आपका बहुत शुक्रिया।
0: फिर भी शुक्रिया जनाब, बहुत शुक्रिया। अस्सलाम वालेकुम सर, शो इज वेरी वेरी बेस्ट, आपको और जिशान भाई को और तमाम लिसनर्स को मेरी तरफ से अस्सलाम वालेकुम। आमिर सुहेल अवारी टावर से, अवारी टावर में नहीं होते, उनके पास ही होते हैं। अगर अवारी टावर में होते हो तो भाई पक्का पक्का बताओ, मैं चाय वाय पीने आएंगे, होटल की भी चाय पीनी चाहिए। अच्छा, अब ये चाय के होटल के हवाले से आपने जो बताया कि एक माहौल होता है वहां का, और फिलहाल कराची में मैंने एक और चीज देखी है पिछले तकरीबन समझ लीजिए कि 5 से 10 साल के दरमियान में मैंने देखी है। पहले चाय के होटल्स हर गली मोहल्ले में अभी भी हैं, तो और इनमें जो क्लास आकर बैठती है वो मिडिल क्लास, मिडिल लोअर क्लास, और उसके साथ साथ लोअर क्लास के लोग,
1: लोअर भी मिडिल अपर भी कह लें आप,
0: मिडिल अपर नहीं, अब आपको वही बताना चाह रहा हूँ। तो लेकिन ये पिछले 8-10 साल से जो है अब ये डिफेंस क्लिफ्टन की तरफ रुझान डिफरेंट हो गया, उन्होंने चाय के होटल इस तरह खोल लिए हैं कि वहां पर अपर क्लास और मिडिल अपर क्लास भी वहां पर मौजूद होती है, और वो वहां पर बिल्कुल वैसे ही एंजॉय कर रहे थे। अच्छा, उधर मुझे एक चीज बहुत अच्छी लगी है और वो ये है कि फैमिलीज आकर बैठी
1: जी,
0: बाकायदा फैमिली। यहां पर जो हम अपने छोटे एरियाज में देख लें, मतलब डिफेंस से हटकर अगर हम नाजमाबाद पे गुलशन इकबाल, गुलिस्तान जौहर की तरफ चले जाए तो यहां मर्द हजरात ही, लेकिन वहां पर फैमिलीज भी होती हैं। अब्बास भाई कह रहे हैं कि मिस यू दिल से, बहुत बहुत शुक्रिया भैया। और तो ये इसमें क्या डिफरेंस है, आप क्या समझेंगे कि क्या बताएंगे आप इस हवाले को, उसको किस तरीके से लेंगे आप?
1: वही मैंने कहा ना, इनहेरिटेड नैरेटिव जो बना हुआ है, जो चाय के होटल के हवाले से बना हुआ है। अच्छा, वो क्या होता है कि जब आप उस तरफ के माहौल की बात करते हैं,
0: जैसे
1: हम पुल पार का
0: जी, पुल पार का, पुल पार का, ये भी कहा जाता
1: है, तो वहां पर उन्हें सेफ्टी सिक्योरिटी इस तरह की चीजें जरा ज्यादा मतलब महसूस होती है। यहाँ पे जो है उस तरह नहीं है। और फिर सिटिंग कैपेसिटी या सिटिंग एरिया हम कहते हैं यहाँ पे
0: जी,
1: जो सेंट्रल है हमारा या गुलशन है या इस तरह के एरिया है, तो वो फुटपाथ है सड़क के साथ ही, रोड जा रही है वहीं बैठे हैं, तो उस तरह का उससे भी बड़ा फर्क पड़ता है। लेकिन अब मैंने रुझान डिफरेंट देखा है
0: जी, जी।
1: अब जो है हमें नजर आते हैं
0: अब ये तमाम चीजें,
1: इसके अलावा फैमिलीज भी, और इसके अलावा यंग ग्रुप भी आपको नजर आएंगे।
0: अच्छा, मैं ही समझता हूँ कि
1: घर के पास KMDC जो कॉलेज है, यूनिवर्सिटी है, उसके काफी बच्चे आपको
0: रिमोट
1: बिल्कुल बैठे हुए मिलेंगे,
0: बिल्कुल ऐसे
1: तो बदल रहा है। जिस तरह اسکوٹیز آ گئی ہیں اب ماشاءاللہ ہماری خواتین جو ہے اسکوٹیز 70 ہر بائک پہ ہم دیکھ رہے ہیں انہیں, تو اسی طرح کلچر ہی بدل رہا ہے, چیزیں ہی بدل رہی ہیں. لیکن ساتھ میں جو ہے ہم مردوں کی ذمہ داری اس وقت زیادہ بڑھ جاتی ہے کہ ہم اپنے تمام احساسات, جذبات اور چیزوں کو جو ہے ایک مہذب انداز میں چیزوں کو رکھ کے چلیں تاکہ وہ اپنے آپ کو پروٹیکٹیو اور وہ فیل کریں.
0: اچھا, جیسے پہلے ماحول تھا ذیشان بھائی, میں یہ آپ سے اس وجہ سے پوچھنا چاہوں گا کہ جو ہم نے سنا ہوا ہے, دیکھا نہیں ہوا میں نے یہ چیز, اور نہ ہی میں سمجھتا ہوں کہ شاید آپ نے شاید دیکھی ہوئی یہ چیز, کہ پہلے چائے کے جو ہوٹلز ہوتے تھے یا کافی شاپس جو ہوتے تھے, وہاں پر اسپیشلی جو لٹریٹڈ لوگ, اسکالرز, ادیب, شاعر, ڈرامہ نگار, ایکٹرز, یہ لوگ جایا کرتے
1: جی تھے. وہ ایرانی کیفیز کے نام سے بڑا بالکل ایک وہ تھا, میرا بھی اتفاق کبھی جانا نہیں ہوا.
0: اب ویسی محفلیں کیوں نہیں جمتی ہیں؟
1: اب چیزیں اس طرح ہے کہ ہم مہذب گفتگو یا سے زیادہ جو ایک ہوتی ہے نا کہ بات چیت کرنا, سکون والے ماحول میں کسی چیز پر ہم بات چیت کر رہے ہیں, آپ اپنا پوائنٹ آف ویو دے رہے ہیں, میں اپنا دے رہا ہوں, وہ ڈیبیٹ کی شکل اختیار کریں گے. اب کون جیتے گا یہ بتاؤ, کسی بھی چیز کو لے کے جو نا, میں صحیح ہوں یا آپ غلط ہو, آپ غلط ہو,
0: یہ میری نظر میں ایک اور بھی ایک پہلو اس کا آتا ہے, اس میں یہ ہے کہ جیسے ایکٹرز ہو گئے یا کچھ شعر افاق شعرا یا ادیب جو ہیں, وہ شاید ایسی جگہوں پر یا ایسے چائے والے ہوٹلز پر جانا بھی مایوب سمجھنے لگے ہیں
1: شاید. یہ بھی
0: ایک
1: بالکل ہے, ایکٹر تو خاص کر کے آپ صحیح کر رہے ہیں,
0: لیکن ان کا دماغ ہی ایسا ہے کہ بھائی ہم بیٹھے ہوں گے تو کیا مطلب, وہ یار لوگ آ جائیں گے, یہ ہو جائے گا, وہ ہو جائے گا, میں ایکٹر ہوں, تھوڑے سے ایٹیٹیوڈ بھی آ جاتا ہے. اب میں نے جیسے کہ والد محترم کے حوالے سے ایک بات بتائی, پشاور کی بات میں آپ کو بتا رہا ہوں کہ اس وقت وہاں پر فیض صاحب, فراز احمد فراز اور روشن نگینوی اور میرے والد محترم, کیونکہ ہی از اے سنگر, اب تو خیر انہوں نے گانا اب نہیں گاتے وہ اپنی ایج کی وجہ سے, تو وہ اور بھی سنگرز آتے تھے وہاں پر, خیال محمد صاحب تو, اور پشاور کے سنگرز کی میں بات کر رہا ہوں, تو وہ لوگ سب وہاں پر موجود ہوتے تھے اور وہاں پر لوگوں کو پتا ہوتا تھا کہ بھائی یہاں پر جو لوگ بیٹھتے ہیں یہ بڑے لٹریٹڈ لوگ ہیں, اور وہاں پر جا کر چائے پینا ایک اعزاز سمجھا جاتا تھا ایک عام شہری جب جاتا تھا وہاں پر. تو ایسی چیز ابھی یہاں پر نہیں ہے, اور میرے ہم دونوں کی ان باتوں سے اگر کوئی اس طرح کا سوچے, جیسا کہ ایک قدم جو ہے وہ ہمارے نوجوان ادیب جو ذیشان بھائی, انہوں نے ایک قدم اٹھایا, ایک کتاب لانچ کی, کتاب لکھی, جو کہ رجحان میں یہ سمجھتا ہوں کہ بالکل ہی ختم ہو گیا تھا پاکستان سے ادیبوں کا کہ وہ کتاب لکھنا شروع کریں, اور خصوصی طور پر ینگسٹرز جو ہیں وہ اس طرف تو ان کا رجحان ہے ہی نہیں, تو یہ ایک بہت بڑا انہوں نے قدم اٹھایا. تو اسی طریقے سے کوئی اور بھی اس طرح کے قدم اٹھائیں جو اب اس طرح کے کیفے بنائے جائیں کہ جہاں پر اسپیشلی ایسے لوگوں کو انوائٹ کیا جائے, آئیے تشریف رکھیے, آپ کو سیکیورٹی بھی ملے گی, چائے بھی ملے گی, یہاں پر بیٹھیے اور اپنا ایک سلسلہ کار رکھیے, اپنا وقت کو حسین بنائیے.
1: نہیں, جیسے روف ٹاپ ہوٹلز ہمارے یہاں بن رہے ہیں سینٹرل میں, خاص کر کے جو میرا ایریا ہے, تو وہاں پہ روف ٹاپ پہ ایسی سٹنگز ہوتی ہیں.
0: اچھا,
1: ایسا ہے مطلب کہ روف ٹاپ ہوٹل جو
0: لمیٹڈ ہو گیا نا,
1: لمیٹڈ ہو گیا لیکن ایکسپینسو بھی ہو گیا ساتھ میں,
0: لمیٹڈ بھی. بالکل بالکل بالکل,
1: وہ چیزیں اس طرح ہیں, لیکن یہ کہ پریفر پھر وہ لوگ یہی کرتے ہیں کہ وہاں جا کے بیٹھے اور وہاں پہ, لیکن جیسے کہ میرا کچھ اٹھنا بیٹھنا ہے چند ایک سرکل میں ایسا, تو میں نے کہا نا وہاں پہ صحیح اور غلط کی بحث زیادہ ہونے لگی ہے بہ نسبت اس کے کہ ہم ایک مطلب ایک کسی پرٹیکولر,
0: یہ چیزیں خیر چل رہی ہیں. خیر جی, زبردست ذیشان بھائی, عدیل احمد نیازی صاحب کہہ رہے ہیں, اور طارق بھائی نے کچھ اشعار اور بھیجے ہیں, کہتے ہیں کہ کیسے بتاؤں میں تمہیں, میرے لیے تم کون ہو, تم دھڑکنوں کا گیت ہو, جنون یہ جیون, ہاں جیون کا تم سنگیت ہو, تم دھڑکنوں کا گیت ہو, جیون کا تم سنگیت ہو, تم زندگی تم بندگی, تم تازگی تم روشنی, تم پر خوشی, تم ہر خوشی, تم پیار ہو, تم پربت ہو, من میت ہو. واہ واہ, کیا بات ہے بھائی, کیسے بتاؤں میں تمہیں, میرے لیے تم کون ہو. طارق بھائی
1: رومانوی موڈ میں ہے
0: فل ٹائم.
1: اچھا, کوئی یاد آ رہا ہے, شدید یاد آ رہا
0: ہے. آج کا شو تھوڑا سا اپنے مزاج سے ہٹ کر ہے, اس کی وجہ جو ہے ہمارے پیارے سے ذیشان بھائی کی موجودگی ہے, تو لہٰذا جو اپنا دل تھام کر شو سن رہے ہوتے ہیں تو وہ فی الحال دل کو چھوڑ دیں, کھلا چھوڑ دیں کیونکہ میں بھی بڑے اچھے اچھے سے, بلکہ آپ کو میں دکھاتا ہوں یہ دیکھیں, جیسے فیض صاحب کا کلام میں سامنے رکھا ہوا اور یہ بھی فیض صاحب کے کلام ہے, یہ کیا بات ہے ان کی,
1: تو محسن نقوی صاحب,
0: محسن نقوی صاحب, تو یہ میں کچھ نہ کچھ شامل ایشو کرتا رہتا ہوں. تو اب آپ یہ بتائیے کہ غزل سننا چاہیں گے یا میں آپ سے اور سوال پوچھوں؟
1: نہیں نہیں, غزل سنائے پہلے,
0: اچھا
1: اس کے بعد پھر ہم سوالوں کا سلسلہ.
0: چلیے ٹھیک ہے جناب, آپ کو لے کر چلتے ہیں جناب ایک اور بہت زبردست سی غزل کی جانب. کون سی غزل سننا چاہیں گے, کس کی؟ عابدہ پروین کی سناؤ
1: جی.
0: ہاں اب اس غزل کے حوالے سے میں چاہوں گا کہ آپ اس کے اشعار سنیے گا اور کچھ چرچا بھی کیجیے گا.
1: جی ضرور.
0: بڑا ایسا اس کا میوزک ہے کہ دل کو چھوتا ہے, بہت زبردست ہے. تو جناب ایک غزل کی جانب آپ کو لے کر چل رہے ہیں, عابدہ پروین کی آواز سماعت فرمائیے.